0: क्लास तो ये है कि इंसान अकेले में भी वही हो जो लोगों के सामने है। फिर मजीद ये कहता है वज़ियादती है बिशुक्रिका व हुस्न इबादतिक, अपने नेमतों में इजाफा फरमा हमारे शुक्र और अच्छी इबादत के जरिए। चूंकि कुरान का वादा है लाइन शकब तुम लजीदन नकुम, अगर तुम शुक्र करोगे तो मैं और बढ़ा दूंगा। इजालना मिन अहबाबिक والصالحين من عبادك، اے اللہ ہمیں اپنا محبوب بندہ بنا لے اور ہمیں اپنے نیک بندوں میں شامل فرما۔ سامعین کرام، ہمیں چاہیے کہ ہمارے وقت اللہ کی رحمت مانگے، چونکہ یہ رحمت دین و دنیا کی اصلاح کے لیے بے حد ضروری ہے، ساتھ ساتھ تقوی بھی اختیار کریں، اور سب سے بڑی بات تو یہ ہے کہ تنہائی میں بھی اللہ سے ڈریں۔ اللہ تعالی ہم اور آپ سب کی حفاظت فرمائے، آمین یا رب العالمین۔
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @FM107 قطر۔ دل سے دیسی۔

0: क्योंकि जब इंसान परेशान हो जाता है तो क्या होता है कि वो बाज़ ना औक़ात ना अपनी बातों को सही से पहुंचा पाता है, ना दूसरा जो है ना ऑपरेटर जो है वो जो पूछ रहा है आपको उसके जो सवालात हैं वो सही से समझ पा रहा होता है। तो एक कम्युनिकेशन वहाँ पर एक मिसकम्युनिकेशन का मामला आ जाता है। तो इस वजह से अपने आप को कूल रखना चाहिए। तो इसके बाद उन्होंने ये बताया कि सबसे अहम चीज़ है लोकेशन, लोकेशन की तैनात के हवाले से। वो जो ट्रायंगल जो इंफॉर्मेशन सिस्टम है कतर के, जो नेशनल आइडेंटिटी के हवाले से आपकी बिल्डिंग वगैरह जहाँ पर भी हैं, विला वगैरह, वहाँ पर ऊपर आपको ऐसे तीन जो उनसर पर मुश्तमिल उनवानुल वतनी आपको मिल जाएंगे, इसमें जिसमें एरिया नंबर, रोड नंबर और बिल्डिंग नंबर, इस तरह की जो चीज़ बयानात होते हैं। तो उसको आप ज़रूर अपने पास रखें, या फिर जब आप कॉल करते हैं इमरजेंसी नंबर पर आप उन्हें ये इंफॉर्मेशन उन तक पहुंचाएं, ताकि जो है ना जो मुतल्लिका जो फरीक हैं वो जल्द अज़ जल्द आप तक पहुंच सकें। मज़ीद उन्होंने ये भी कहा कि बिल्कुल वाज़े और मुख्तसर अंदाज़ में हादसा जो भी है इसकी वजाहत आप पेश करें। मज़ीद आप उनके सवालात को सही से सुनें और बिल्कुल यानी बड़े मुख्तसर अंदाज में उनका जवाब दें, वाज़े दो टोक अंदाज में, ताकि जो है ना जल्द अज़ जल्द वो कोई कार्रवाई कर सकें। मज़ीद उन्होंने ये भी कहा कि एतमाद, ये भी बड़ी बात है कि आप जानते हैं कि ये जो इमरजेंसी टीम्स हैं ये तो 24 घंटे काम कर रहे हैं, 24/7 ये काम कर रहे हैं। तो आप पर एतमाद रख सकते हैं ज़रूर, ये बल्कि एतमाद रखना पर ज़रूरी है इन पर कि ये जब आप जो भी कंप्लेंट कर रहे हैं इस सिलसिले में वो रिस्पॉन्स करेंगे और जल्द अज़ जल्द आपके आपका जो भी मसला है, जो भी परेशानी है वो इंशाल्लाह इस सिलसिले में कोई नतीजा निकल आएगा और परेशानी दूर हो जाएगी। अब मज़ीद हम आगे बढ़ेंगे। हमारे मेहमान से हमारा अगला सवाल ये है कि क्या हर किस्म के मसले के लिए 999 पर, ये जो 999 पर कॉल की जा सकती है, या फिर ये नंबर सिर्फ़ और सिर्फ हकीकी हंगामी हालात के लिए मखसूस है। سيادة الملازم أول عبد الله محمد الكثيري ضابط خدمة الطوارئ 999 في إدارة العمليات المركزية، سؤال موجه لك يعني طبعا يعني لما الناس يتصلون فيكم أو في هذا القسم يعني أو بخصوص رقم يعني 999، فهناك تصنيفات، في حالات طارئة في حالات غير طارئة، ماذا عن الحالات غير الطارئة؟
1: بخصوص رقم هاتف الطوارئ 999، هذا الرقم يعني معروف انه مخصص اللي عنده حاله طارئه التي تتطلب تدخلا سريعا من الجهات الامنيه صحيح. او الاستفسارات. اما اللي يتصل على سبيل المثال ما عنده حاله طارئه يتصل، يقدر يتواصل يعني عن طريق القنوات الرسميه لوزاره الداخليه او الجهات المختصه. كما ندعو الجميع عدم الإساءة في استخدام رقم هاتف الطوارئ أو تقديم بلاغات كاذبة، هذا يؤثر على سرعة الاستجابة اللي عنده بلاغ طارئ.
0: جميل جميل. سامعين الكرام، جیسے کہ فرسٹ لیفٹیننٹ عبداللہ محمد الكثيري جن کا تعلق ایمرجنسی ڈپارٹمنٹ سے ہے، جو اب مرکزی جو یعنی سینٹرل آپریشن ڈپارٹمنٹ سے ان کا تعلق ہے، تو انہوں نے ہمیں بتایا کہ اگر آپ 999 پر کال کرتے ہیں تو آپ کو یہ پتہ رہنا چاہیے کہ 999 999 صرف ان حالات کے لیے مختص ہے جہاں فوری کاروائی ناگزیر ہو، یعنی ایسے واقعات میں جن میں جان مال یا عوامی سلامتی کو فوری خطرہ لاحق ہو اور متعلق اداروں کی امیڈیٹ رسپانس درکار ہو۔ اگر معاملہ کسی عام معلومات سروس کے بارے میں یعنی کوئی آپ جاننا چاہ رہے ہیں یا ایسے مسئلے کا ہو جس میں فوری مداخلت ضروری نہ ہو، تو آپ متعلقہ جو وزارت داخلہ کے مختلف ادارے ہیں تو ان کے سرکاری جو کمیونیکیشن چینلز ان سے رابطہ کریں، تو اس طرح جو ہے نا آپ ایمرجنسی لائن

0: اچھا یہ بھی ایک چیز ہوتی ہے جب ہمیں کوئی چیز مل رہی ہوتی ہے نا ہماری ایز پر, سو وی آر ناٹ دیٹ مچ انٹرسٹڈ, وی نو دیٹ یہ تو ویسے ہی چلتا رہے گا, بٹ وین دیٹ فیسلٹی اور وین دیٹ ہابی گیٹس آپ کہہ رہے ہیں آپ سے چھین لی جاتی ہے یا فار ڈیو ٹو سم ریزن لائک یو سیڈ یو ہیڈ برنز اینڈ سٹف, اینڈ وین دیٹ activity went away then you started missing.
1: Yes, ma'am, exactly.
0: This really happens. Beta, ye normal life mein bhi yehi kaam chalta hai. We don't show gratitude towards the things which we have. Very less gratitude. Isi ke saath lete hain ek bilkul chhota sa break.
2: Har bachcha ek star hota hai aur har talent ko ek stage ki zarurat hoti hai aur wo stage hai ek program jiska naam hai Junior Janab. यहाँ मिलेंगे आपको छोटे छोटे अचीवर्स, बड़ी बड़ी कहानियाँ जो इंस्पायर करेंगे आपको और आपके बच्चों को. सो गेट रेडी क्योंकि जूनियर जनाब ला रहा है एक नया अंदाज, एक नया जज्बा और ढेर सारी मस्तियाँ. जूनियर जनाब विद आरजे सफा.
0: अच्छा ये बात बताएं कि इफ आई आस्क अबाउट योर होल डे, what would you say is the most amazing part of your day? Kuch bachchon ka hota hai na, when I come back